यो आकाशवाणी गुवाहाटी केन्द्र हो। अब गंगा क्षेत्रीबाट समाचार सुन्नुहोस्। केन्द्र सरकारले असमको बान परिस्थितिसित मुकाबिला गर्नको निम्ति पूर्ण सहयोगिता दिनेछ भन्दै आश्वास दिएको छ। राज्यको हालैमा बान परिस्थितिको बुझ लिनको उद्देश्यले हिजो बेलुकी दिसपुरको एउटा छलफलको बैठकमा मिलित भई केन्द्रीय कृषि र कृषक कल्याण मन्त्री शिवराज सिंह चौहान र केन्द्रीय संसदीय परिक्रमा मन्त्री किरण रिजिजूले यो कुरालाई आश्वास दिनुभयो। बैठकमा केन्द्रीय मन्त्री दुईजनाको चल्दो वर्षको पहिलो बाणको चपेटमा परेका धेमाजी लगायत राज्यको 13 जिल्लामा हालैमा परिस्थिति छलफल गर्न साथसाथै छैछडतीको बुझ लिएका छन्। श्री चौहानले दुर्योगको समयमा सरकारको शक्तिशाली स्थिति तथा बाणको क्षतिग्रस्तप्रति दिएको समर्थनलाई उहाँले सलाह लिनुभएको छ। मुख्य सचिव रवि कोटा र राजा र दुर्योग व्यवस्थापन विभागको अतिरिक्त मुख्य सचिव एलएस साङसनले बाणको क्षतिको विषयमा केन्द्रीय मन्त्रीको दुईजनाको विशेष रूपमा अवगत गर्नुभयो। मुख्य सचिवले देशको प्राकृतिक दुर्योग प्रभावित र मोटे इलाका 10% इलाकाले असमलाई समेटेको छ भन्दै उल्लेख गर्दै राज्यको वर्तमानसम्म 75,000 मानिस बाणको चपेटमा परेका छन् भन्दै जानकारी दिएका छन्। उहाँले भन्नुभएको छ कि यसको सर्वाधिक क्षतिग्रस्त धेमाजी जिल्लाको प्रायः जस्तो 50,000 मानिस बाणको चपेटमा पर्नको साथसाथै बाणको एकजनामा मृत्यु भएको छ। साथै जिल्लाको 8 मानिस अहिलेसम्म सन्धानहीन भएका छन् भन्दै मुख्य सचिवज्यूले उल्लेख गर्नुभयो। यता उद्धार र सहाय अभियान चलाउनको निम्ति एनडीआरएफ र एसडीआरएफ दलको नियोग गरिएको छ। साथै उहाँले भन्नुभएको छ कि बाणको क्षतिग्रस्त जिल्लाहरूमा जरूरी समयमा सहाय गर्न सक्ने गरी राज्य दुर्योग सहारी वाहिनी लगायत अतिरिक्त वाहिनी तयार भएका छन्। असम शक्ति वितरण लिमिटेड कम्पनी लिमिटेडको डिफूको वैद्युतिक उपसंमण्डलको अधीनमा 11 किलोवाटयुक्त मिडियम भोल्टेज कोभारट कन्डक्टर अर्थात एमभीसीसी निर्माणको परिप्रेक्ष्यमा आजदेखि 30 जुलाईसम्म 11 किलोवाटको फिडर काटिनेछ। यो समयमा डिफू नगरको माटीपुङ दलदलनी र धनसिरी इलाकामा विद्युत जोगान बन्द राखिनेछ भन्दै संश्लिष्ट कर्तृपक्षले जानकारी दिएका छन्। डिब्रुगढ जिल्लाको दुलियाजानको समष्टिमा अन्तर्गत टेङ्गा खातमा उन्नयन खण्डको हिजो राज्यको श्रम कल्याण र चाय जनगोष्ठीको र आदिवासी कल्याण मन्त्री रामेश्वर तेली विभागीय कर्तृपक्षसित छलफलमा भाग लिनुभएको छ। मन्त्रीज्यूले असमको राज्य ग्रामीण जीविका अभियानको कामकाज छलफल गर्नुभयो। अभियानको कार्यालय प्रदर्शन गर्दै मन्त्रीज्यूले सदस्यहरूको केचु हार प्रस्तुत गर्नको निम्ति निष्ठाताले नियोजित गर्नको रूपमा सन्तोष प्रकाश गर्नको साथसाथै यसरी पदक्षेप जैव कृषि आत्मनिर्भरशीलता र परिवेश संरक्षणको क्षेत्रमा इतिवाचक दृष्टान्त लिनेछन् भन्दै उल्लेख गर्नुभयो। डिब्रुगढ जिल्लाको नाहरकटिया समष्टिमा अरुणाचल संजोगी जयपुर देउलमाली खुनुसा सहयोगी पथलाई भूमिस्खलनको निम्ति क्षतिग्रस्त भएको छ र नाहरकटियाको विधायक तरङ्ग गगोईले हिजो राष्ट्रिय घाइपथको प्राधिकरणको विषय देउलमाली प्रशासनिक विषयहरूसित सड़क हेर्ने परिदर्शन गर्नुभयो। सड़कको उपयोगी गर्नको निम्ति चाँडै कार्यकारी व्यवस्था ग्रहण गरिनेछ भन्दै विधायकज्यूले मन्तव्य प्रकाश गर्नुभएको छ। आगामी 5 जुलाईमा हुने असम लोकसेवा आयोगको संयुक्त प्रतियोगितामूलक प्रारम्भिक परीक्षा सजालु रूपमा अनुष्ठित गर्नको निम्ति विभिन्न जिल्ला प्रशासनले कार्यकारी व्यवस्था गरेका छन्। कामरू जिल्लाको दण्डाधीश देव कुमार मिश्रले यो परीक्षा सम्पूर्ण रूपमा अनुष्ठित गर्नको क्षेत्रमा भारतीय नागरिक सुरक्षा संहिता 163 नम्बर धाराको अधीनमा निषेधाज्ञा जारी गर्दछन्। यो निषेधाज्ञा अनुसार 100 मिटर व्यासार्धको भित्र परीक्षार्थी र परीक्षा परिचालनाको निम्ति अनुमोदित विषयहरूको बाहिर अरू मानिसलाई प्रवेश निषिद्ध गरे

दिएको छ। यो परीक्षाको सचल र शान्तिपूर्ण रूपमा अनुष्ठित गर्नको निम्ति काचा जिल्ला प्रशासनले सम्पूर्ण व्यवस्था ग्रहण गर्दछन् र जिल्ला प्रशासन र असम लोकसेवा आयोगको समन्वय परीक्षा सुचारू रूपमा अनुष्ठित गर्नको निम्ति निरापद तर प्रशासनिक व्यवस्था शक्तिशाली गरी राखिएको छ। प्रशासनले प्रकाश गरे अनुसार पार्थिको आयोगको सम्पूर्ण नीति निर्देशना मानेर चल्न पर्दछ र सम्पूर्ण परीक्षार्थीहरूले अगाडि नै परीक्षा केन्द्रमा उपस्थित हुन निर्देश दिएका छन्। सरकारी खण्डको तैल प्रतिष्ठानहरूमा आजदेखि लागू हुने गरी 19 किलोग्राम ओजनको वाणिज्यिक रन्धन ग्यासको प्रत्येक सिलिन्डरको मूल्य 183 रुपियाँ कम्ती गरिएको छ। घरुवा रन्धन ग्यासको सिलिन्डरको मुख्य अपरिवर्तित भइरहेको छ र आजको मूल्यको ह्रास हुनेपछि नै राजधानी दिल्लीको पूर्वमा 3,113 रुपियाँ प्राप्त गरेका वाणिज्यिक रन्धन ग्यासको सिलिन्डरको मूल्य 2,930 रुपियाँ कम्ती भएको छ। बिटिसीको मुरब्बी हाग्रामा महिलाले हिजो विभागीय पर्यवेक्षणको बैठकमा भाग लिँदै कामकाजहरू छलफल गर्नुभयो र मुसलपुरमा अनुष्ठित यो बैठकको पञ्चदशौं वित्त आयोग र छठौं राज्य वित्त आयोगद्वारा बिटिसीमा अनुमोदन लोकनिर्माण विभाग पञ्चायत र ग्रामोन्नयन पौरसभा लगायत केवटा विभागको अधीनमा कामकाजहरू विभिन्न योजनाको अधीनमा कार्यसूची रूपायणको अग्रगति बुझ लिनु भएको छ। श्री महिलालीले जनसाधारणको सर्वाधिक सुविधा प्राप्त गर्न सक्ने गरी सम्पूर्ण प्रकल्प निर्धारित समयमा सम्पूर्ण गर्नको साथसाथै कामकाजहरू स्वच्छ रूपमा निश्चित गर्न आह्वान जनाएका छन्। उहाँले बिटिसीको सम्पूर्ण विषय कर्मचारीलाई उत्सर्ग गर्दै मनोभाव दायबद्धता र सम्मान रक्षाको क्षेत्रमा काम गर्न आह्वान जनाउनु भएको छ। असम सरकार र जापान फाउन्डेशनको उद्योगमा गुवाहाटी महानगरीमा बिरुबारीमा असम दक्षता विश्वविद्यालयको हिजो जापानी भाषामा पहिलो प्रशिक्षण केन्द्र खुला भएको छ। असमको युवा युवतीहरूको निम्ति अन्तर्राष्ट्रिय परिमा स्थापन प्राप्त बाटो खुला गर्नको उद्देश्यले मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माको नेतृत्वमा यो दक्षता विकास कार्यसूची आरम्भ भएको छ। हिजो कार्यक्रममा जापानको फाउन्डेशन संचालक कोजी साट र राज्यको दक्षता नियोग र उद्यमिता विभागको मन्त्री विश्वजित दोइमाली लगायत भारत जापान व्यवसाय परिषदको अध्यक्ष सिद्धार्थ देशमुख पनि उपस्थित रहेका छन्। उल्लेखयोग्य छ कि जापानी भाषाको प्रशिक्षण र ग्रहणको पहिलो दलको 29 जना शिक्षक रहनेछन् र 8 महिना लगायत चल्दो यो शिविरको प्रशिक्षक जापानको विशेषज्ञ प्रशिक्षकले प्रशिक्षण प्रदान गर्नेछन्। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले हिजो नयाँ दिल्लीको लोकसभा अध्यक्षको ओम बिरलालाई साक्षात गर्नुभएको छ र साक्षात्मा अन्तत मुख्यमन्त्रीज्यूले सामाजिक माध्यमद्वारा यो संसदीय गणतन्त्रको अधिक फलप्रसू र आधुनिक रूपको दिनको क्षेत्रमा अध्यक्ष ज्यूलाई दृष्टिभङ्गी र नेतृत्व हेर्ने प्रशंसा हो भन्दै उल्लेख गर्नुभयो। विशेष संसदीय कार्यक्रमणिका डिजिटल रूपमा प्रदानको क्षेत्रमा लिएको पदक्षेपदेखि असम विधानसभामा जथेष्ट उपयोगी हुनेछन् भन्दै डाक्टर शर्माले गणतान्त्रिक व्यवस्थाको अधिक सच्च र गतिशील र जनमुखी गर्नको निम्ति यो क्षेत्रमा बिरलालाई प्रशस्ता प्रेरणादायक रहनेछ भन्दै उल्लेख गर्नुभयो। सुन्दै समाचार आजलाई पूरा भयो।

नमस्कार श्रोताबिन, हामी आकाशवाणी गुवाहाटीको महबुब शाखा अन्तर्गत नेपाली प्रसारणबाट बोलिरहेको छौं। श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मेरियम एपको 411.5 मिटर, तदनुसार 729 किलो हर्ज र एफएम बेनको 101.6 मेगाहर्जमा। श्रोताबिन, समय र स्टुडियो घडी अनुसार 3:22 र 33 सेकेन्ड भएको छ। यसको साथसाथै स्टुडियोमा म गंगा छेत्रीले सबै श्रोताहरूलाई एकचोटि पुनः स्वागत जनाउँदै सुरु गरेका छौं हाम्रा आजका कार्यक्रमहरू। श्रोताबिन, कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत छ रोजगार समाचार। भारत संचार निगम लिमिटेडमा खाली भएको 100 जुनियर टेलिकम अफिसर पदको निम्ति आवेदन मागिएको छ। तन्खा महिनामारी 16,400 रुपियाँदेखि 40,500 रुपियाँसम्म, साथै अरू बनोस रहनेछ। र पार्टी टेलिकम्युनिकेसन, इलेक्ट्रोनिक्स, कम्प्युटर, इन्फर्मेसन टेक्नोलोजी, इन्स्ट्रुमेन्टेसन, रेडियो इन्जिनियरिङ र इलेक्ट्रिकल इन्जिनियरिङ, यसमा कुनै एउटा शाखामा बीई अथवा बीटेक डिग्री रहेको हुनुपर्दछ, अथवा इलेक्ट्रोनिक्स र कम्प्युटर साइन्समा विषयमा एमएससी डिग्री रहेको हुनुपर्दछ र प्रार्थीको उमेर 18 वर्षदेखि 30 वर्षभित्र हुनुपर्दछ। विशेष जानकारीको लागि आवेदनको वेबसाइट bsnl.co.in र आवेदनको अन्तिम मिति 4 जुलाईसम्म तोकिएको छ। यसरी नै असम लोकसेवा आयोगले असम सरकारको भूतत्व र खनन विभागमा खाली भएको 11 एसिस्टेन्ट जियोलोजिस्ट पदको निम्ति आवेदन मागेको छ र तन्खा महिनामारी 30

0: रुपियाँदेखि 1,10,000 सम्म र 7,12,700 रुपियाँको ग्रेड पे र अरू बोनस रहनेछ। पार्थी जियोलोजी अथवा एप्लाइड जियोलोजी विषयमा पोस्ट ग्रेजुएट डिग्री रहेको हुनुपर्दछ र पार्थीको उमेर 21 वर्षदेखि 38 वर्षभित्र हुनुपर्दछ। विशेष जानकारीको लागि आवेदनको वेबसाइट dgm.assam.gov.in र आवेदनको अन्तिम मिति 15 जुलाईसम्म तोकिएको छ। यसरी नै स्टेट ब्याङ्कमा खाली भएको 1500 वटा प्रोबेसनरी अफिसर पदको निम्ति आवेदन मागेको छ र तनखा महिनामारी 48,480 रुपियाँ र देखि 85,920 रुपियाँसम्म र साथै अरू बोनस रहनेछ र पार्थी स्नातक हुनुपर्दछ। पार्थीको उमेर 21 वर्षदेखि 30 वर्षभित्र हुनुपर्दछ र विशेष जानकारीको लागि आवेदनको वेबसाइट sbi.bank.in र आवेदनको अन्तिम मिति 8 जुलाईसम्म तोकिएको छ। सुन्दर समाचार आजलाई पूरा भयो। श्रोताहरूले हाम्रो कार्यक्रम सुन्दैछ आकाशवाणी गुवाहाटीको महाबशाख अन्तर्गत नेपाली प्रसारणबाट। श्रोताबिन आज बिहिबार हजुर समक्ष प्रस्तुत छ युवा कार्यक्रम र आजको युवा कार्यक्रम अन्तर्गत प्रस्तुत छ मैसम नवज्योतिसँग कार्बी आङलाङका सदस्य सदस्यहरूद्वारा यो विविध कार्यक्रम र कार्यक्रम सञ्चालन रहेको छ गोकुल छेत्रीको। श्रोताबिन आउनुहोस् त सुनौ यो युवा कार्यक्रम।
1: नमस्ते, आकाशवाणी गुवाहाटी युवा कार्यक्रमको सबै श्रोतागणहरूलाई म गोकुल छेत्री साथै बैठलाङ्सु माइसाम गाउँ नवजागरण सङ्घको तर्फबाट हार्दिक नमस्कार टक्राउँदै आजको कार्यक्रम सुरु गर्न जाँदैछु। कार्यक्रमको पहिलो चरणमा प्रस्तुत छ एउटा समवेत सङ्गीत। गीतको रचना र स्वर हो ओमराज शर्माको।

0: श्रोतागण, अब सुन्नुहोस् एउटा कविता वाचन रेखा कटुवालबाट।
1: मेरो कविताको नाम छ यो जीवन। यो जीवन सृजनाको फूल हो, खोर होइन यो जीवन, कल्पनाको मूल हो, फूल होइन यो जीवन। मृत्यु रोज्ने प्यारलाई हार हो यो जीवन, बाँच्न खोज्ने सारलाई उपहार हो यो जीवन। रुँदा रुँदा थाक्नेलाई भार हो यो जीवन, हाँस्दै बाँच्ने मुटुलाई बहार हो यो जीवन। सधैँ उदास आँखालाई उजाड बन हो यो जीवन, मूल भाव बुझ्नेलाई अमर धन हो यो जीवन। विरहमा जल्नेलाई खरानी हो यो जीवन, कर्म कीर्ति राख्नेलाई निशानी हो यो जीवन। कर्म कीर्ति राख्नेलाई निशानी हो यो जीवन। नमस्कार।
0: अब सुन्नुहोस् एउटा एकल गीत, गाउँदै हुनुहुन्छ कल्पना सुब्बाले। गीतको शब्द रचना हो ओमराज शर्माको।

अब सुन्नुहोस् एउटा आधुनिक गीत, गाउनु हुनुहुन्छ टुटु निगम, शब्द हो ओमराज शर्माको र स्वर टुटु निगमकै।

श्रोताहरूले एथेन्जेल सुन्नुहुँदै थियो। युवा कार्यक्रम अन्तर्गत माइसाम नवज्योति सङ्घका सदस्य सदस्यहरूद्वारा यो विविध कार्यक्रम र कार्यक्रम सञ्चालन रहेको थियो गकुल छेत्रीको। श्रोताबिन, सत्र नम्बर कार्यक्रम सुन्दैछ आकाशवाणी गुवाहाटीको महाभवसागत नेपाली प्रसारणबाट, र कार्यक्रमको अन्तमा सुन्नुहोस् आशिष चक्रवर्ती कण्ठमा यो गीत।